यो आकाशवाणी घाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। राज्यको उलाउ परिस्थिति क्रमशः उन्नत भएको छ। अवश्य अहिलेसम्म दुईटा जिल्लाको 25,000 अधिक मानिसहरू उलाउको कवलमा परेका छन्। असम राज्य दुर्योग व्यवस्थापन प्राधिकरणले प्रकाश गरेअनुसार धेमाजी र डिब्रुगढ जिल्लामा लगभग 25,100 मानिसहरू क्षतिग्रस्त भएका छन् र 393.44 हेक्टर कृषि भूमिको फसलहरू विनष्ट भएको छ। जिल्ला दुईटामा उलाउ प्रभावित मानिसहरूको निम्ति स्थापन गरेको 4 उद्धार र सहयोग शिविरमा अहिलेसम्म 129 मानिसले आश्रय लिइरहेका छन् भनी प्राधिकरणले जान दिएको छ। उलाउको पहिलो उलाउमा विभिन्न जिल्लामा मथौरी पथका दलङ र अन्यान्य ढाँचाको क्षतिग्रस्त भएको छ। उत्तर पूर्व सीमान्त रेलवेले हिजो अत्यधिक वर्षा र पानीसँग रेल पथमा प्रभाव पर्ने राज्यका 30 स्थानलाई विपज्जनक क्षेत्रको रूपमा

चिनाक्त गरेको छ। रेल विभागले वर्षाको यो स्थानहरूमा कुनै पनि अघटन सङ्गठित नहुनको निम्ति सतर्कतामूलक व्यवस्था ग्रहण गरेको छ। यस वर्षका त रेल लाइनहरूमा निरीक्षणकारी नियोग गर्नुको साथै 50 किलोमिटरको व्यवधानमा मजुतकरण गोठ पनि स्थापन गरिएको छ। यी गोठहरूले कुनै पनि अघटनको सामना गर्न सक्ने गरी रेल ट्रेक निर्माणका सबै सामग्रीहरू मजुत गरिराखिएको छ भने उत्तर पूर्व सीमान्त रेलवेले प्रकाश गरेको छ। उत्तर पूर्व सीमान्त रेलवेका मुख्य जनसम्पर्क विषयले प्रकाश गरेअनुसार उलाउले उडाएको धेमाजी सिमेन्ट सपारीको रेल दलङ पुनर्निर्माण गर्नको निम्ति आरडिएसओ टोलीले नक्सा प्रस्तुत गरेको छ। नदीको गतिपथ परिवर्तन भएको निम्ति यसपालिको दलङ लामो निर्माण गर्ने र समस्याको स्थायी समाधान गर्नको निम्ति चिन्ता चर्चा गरिएको छ। काजिरङ्गा राष्ट्रिय उद्यान र व्याघ्र संरक्षित वनाञ्चलका वन्यप्राणीहरूको उलाउको कवलबाट रक्षा गर्न

सामना गर्न सक्ने गरी रेल ट्रेक निर्माणका सबै सामग्रीहरू मजुत गरिराखिएको छ भनी उत्तर पूर्व सीमान्त रेलवेले प्रकाश गरेको छ। उत्तर पूर्व सीमान्त रेलवेका मुख्य जनसम्पर्क विषयले प्रकाश गरेअनुसार उलाउले उडाएको धेमाजी सिमेन्ट सपारीको रेल दलङ पुनर्निर्माण गर्नको निम्ति आरडिएसओ टोलीले नक्सा प्रस्तुत गरेको छ। नदीको गतिपथ परिवर्तन भएको निम्ति यसपालिको दलङ लामो निर्माण गर्ने र समस्याको स्थायी समाधान गर्नको निम्ति चिन्ता चर्चा गरिएको छ। काजिरङ्गा राष्ट्रिय उद्यान र व्याघ्र संरक्षित वनाञ्चलका वन्यप्राणीहरूको उलाउको कवलबाट रक्षा गर्नको निम्ति र राष्ट्रिय राजमार्ग अतिक्रम गर्ने समयमा सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले असम प्रहरीका महाप्रदेशक अखिलेश कुमार सिंह र नगाउँ जिल्लाका आयुक्त देवाशी शर्माले हिजो उद्यानको स्पर्शकातर क्षेत्रहरू प्रदर्शन गरेका छन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले राज्यका सर्वाङ्गीण विकासको लक्ष्यले हिजो नयाँ दिल्लीमा चारजना केन्द्रीय मन्त्रीसँग छुट्टा छुट्टै बैठकमा अंशग्रहण गर्नुभएको छ। मुख्यमन्त्रीले साक्षात्कालमा मन्त्रीहरूसँग मीन दुग्ध उत्पादन र विमान परिवहन खण्डका विकासको निम्ति दीर्घमियादी योजनाहरू प्रस्तुत गर्नका साथै राज्यका हालै उलाउमा क्षतिग्रस्त मानिसहरूको पुनर्संस्थापन प्रक्रिया तुरम्बित गर्नको निम्ति छलफल गर्नुभएको थियो। मुख्यमन्त्रीले बिहानै पख मीन पशुपालन र दुग्ध उत्पादन दफ्तरका केन्द्रीय मन्त्री राजीव रञ्जन सिंहसँग साक्षात् गर्नुभएको थियो र मीन तथा दुग्ध उत्पादनको खण्डमा राज्यको सम्भावनापूर्ण व्यवहारको विशदको रूपमा छलफल गर्नुभएको थियो। यस अतिरिक्त सेत विप्लवको त्वरान्वित गर्नको निम्ति दुग्ध समवायहरूलाई दर्बिलो गर्ने पशु चिकित्सा सेवाको आधुनिकरण र टेट्रापेक तथा दुधको पाउडर प्रस्तुत गर्ने कारखाना स्थापना गर्ने विषय लिएर पनि मत विनिमय गर्नुभएको थियो। बैठकमा केन्द्रीय मन्त्री यसपछि केन्द्रीय संसदीय परिक्रमा मन्त्री किरेन रिजिजूलाई साक्षात् गर्नुभएको थियो। दुवै नेताले हालै उलाउमा क्षतिग्रस्त भएका मानिसहरूको सहयोग र संस्थापनको विषय लिएर छलफल गर्नुभएको थियो। मुख्यमन्त्रीले हिजो असामरिक विमान परिवहन मन्त्री किन्जारापु राममोहन नायडूसँग पनि छलफल गर्नुभएको थियो। उहाँले हिजो साँझ पख केन्द्रीय रेल मन्त्री तथा प्रविधि मन्त्री अश्विनी वैष्णवसँग पनि छलफल गर्नुभएको थियो। राज्यको हरियाली रूपमा निर्माण गर्नको निम्ति आउँदो 10 अगस्तदेखि 10 लाख छात्र छात्रालाई रुखको बिरुवा रोप्नसँग जडित गर्नको निम्ति राज्य सरकारले सिद्धान्त ग्रहण गरेको छ। सरकारले वृक्षबन्धु योजनाको अधीनमा राज्यमा 1 करोड रुखका बिरुवाहरू रोप्ने निर्धारण गरेको छ। सीमान्त उन्नयन मन्त्री अतुल बराले हिजो असम नागाल्यान्ड सीमान्त क्षेत्र प्रदर्शन गर्नुभएको थियो। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: सँगको ये भेटवार्तालाई। भेटकर्ता हुनुहुन्छ गङ्गा छेत्री।
1: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महाबौसाख अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौँ र आज हाम्रो समक्ष अन्तर्वार्ताको कार्यक्रममा हामीले आकाशवाणी गुवाहाटीमा निम्ताएर ल्याएको छौँ। उहाँ हुनुहुन्छ एकजना असमका ज्ञानीमानी पण्डित श्री विष्णु प्रसाद शर्मा। विष्णु प्रसाद शर्माज्यू, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
2: राधे राधे सबैलाई,
1: श्रोताबिनहरूलाई। आजको यो अन्तर्वार्ताको शीर्षक रहेको छ हिन्दू धर्ममा पाठ पूजा र रीतिरिवाजको महत्त्व। यो शीर्षकमा हामीले आज अन्तर्वार्ताको कार्यक्रम आरम्भ गर्न गइरहेका छौँ। विष्णु प्रसादज्यू, हामीले हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत गर्दछौँ र तपाईँलाई केही प्रश्न हामी श्रोताहरू समक्ष राख्न चाहन्छौँ। र पहिलो प्रश्न के हो भन्दाखेरि, गोर्खा समाजमा पाठ पूजा किन गरिन्छ र यसको मुख्य उद्देश्य के हो?
2: यो गोर्खा समाजमा पाठ पूजा गरिने, गोर्खा समाज नै एउटा धर्मसित जोडिएको समाज हो, संस्कृति हो। यो संस्कृति, गोर्खा संस्कृति नै धर्म र धर्म नै संस्कृति भनेर भन्न चाहन्छु मेरो विचारधाराले। सबैको आफ्नो आफ्नो विचारधारा हुन्छ। अब मेरो विचारधाराले यो गोर्खाली धर्म जो संस्कृति छ, यो संस्कृति कस्तो हो भनेपछि धर्मसित जोडित, किनभनेपछि हाम्रो हर चाडबाड त्यौहारहरू उत्सवहरू वैशाखदेखि लिएर हाम्रो चैतसम्म हर महिना बाह्रौँ महिनामा बाह्रौँ दिनमा जस्तो हप्ताको सातौँ दिन हर एउटा धर्म संस्कृतिसित नै जोडिएको छ।
1: हजुरले पाठ पूजा किन गरिन्छ भन्दाखेरि यसले हामीलाई असल बाटोमा हिँड्न र राम्रो संस्कार अप्नाउन पनि प्रेरणा दिन्छ, होइन?
2: यसले हामीलाई असल बाटोमा लग्न संस्कार प्रेरणा दिन्छ, यो संस्कारले प्रेरणा दिन्छ। यो कसरी दिन्छ भनेपछि नीति नियममा मानेर चलिन्छ। समयमा हामीले बिहान उठेर पूजा पाठ गर्ने, आफ्नो आफूभन्दा जेठोलाई नमस्कार गर्ने, ढोग गर्ने, बिहान उठेर जस्तो रामचरितमानसमा तुलसीदासजीले लेख्नु भएको छ, रामजीले बिहान उठेर शिश नमाउनु हुन्थ्यो, प्रणाम गर्नुहुन्थ्यो, ढोग गर्नुहुन्थ्यो। त्यो सिस्टम सिर्फ किताबमा मात्र रहेको होइन, त्यो हाम्रो आज पनि हामी त्यो लागू गर्न सकिन्छ। तर आज हाम्रो के भइरहेको छ भनेपछि बिहान उठ्ने बित्तिकै बुवामाको चरण होइन, उहाँ मोबाइल खोज्छन्।
1: हजुरले यही भन्न खोज्नुभएको कि हामीहरूले यो पाठ पूजाले हामीहरूको जुन संस्कारलाई एउटा संस्कारी व्यक्तित्व बनाउँछ भन्ने कुरा हजुरले श्रोताहरूलाई,
2: उसको शरीरमा उसको जीवनमा पनि उप उन्नति र प्रगति हुन सक्छ पक्का।
1: हजुर, दोस्रो प्रश्न यो छ हजुरलाई, पाठ पूजा गर्दा हामीले के सिक्छौँ र नयाँ पुस्तालाई यसले कसरी सहयोग गर्दछ?
2: अच्छा, पाठ पूजा गर्दाखेरि सिक्नु त हाम्रो पासमा समय नै छैन। देखादेखि पल्ला घरमा पनि पूजा गरे, सप्ताह पल्ला घरमा पनि, मेरो घरमा पनि गरौँ, चारजना मान्छे बोलाउँ, खर्च गर्ने इन्जोय गर्ने, त्यसमा जो श्रद्धा भक्ति नभएको हुनाले अहिले हाम्रा आउने जेनेरेसनहरू उनी बहुत पिछडिने जाँदैछन्। एडभान्स तिनीहरू भएको छ, नयाँ नयाँ टेक्नोलोजीमा एडभान्स भयो, हामीभन्दा बहुत जान्ने भएका छन्, बहुत ट्यालेन्ट छ, अनि हर कुरा गर्न सक्छन्। तर जो त्यसमा श्रद्धा भक्ति एउटा हुन्छ नि, आजको बच्चालाई मैले मेक्सिममा सबैको घरमा देख्छु।
1: एउटा सानो प्रश्न सोध्न चाहन्छु यसबिच, पूजा पाठ गर्नको लागि आध्यात्मिकतालाई जगाउन जरुरी छ?
2: पहिला सुरु आध्यात्मिकतालाई जगाउनु पर्छ, आध्यात्मिकतालाई जगाउनको लागि संस्कारवान हुनुपर्छ, नियमनीतिहरू मान्नुपर्छ, त्यो नियमनीतिहरूमा श्रद्धा हुनुपर्छ, बुवामा प्रति श्रद्धा हुनुपर्छ, आफूभन्दा जेठोमाथि श्रद्धा भक्ति हुनुपर्छ, दाजु भाइ दिदी बहिनी इष्टमित्र चेलीबेटी, आज चाडबाड आयो चेलीबेटीलाई बोलाउने, चाडबाडमा चेलीबेटीलाई श्रद्धासित आफ्नो शब्द अनुसार गर्ने, त्यो के हुन्छ, हामीले संस्कार बाँधेर राख्यो, हाम्रो एउटा त्यतिखेर हामी सबै बाँधिन्छ, एउटा ग्रुपमा रहन्छ, बाँधिन्छ।
1: हजुरले भन्न खोज्दाखेरि नयाँ पुस्ताले यस्ता खालका रीतिनीति र धर्म र संस्कृतिसँग जोडित भयो भने परम्पराको महत्त्व बुझ्न र त्यसलाई जोगाउन पनि उहाँहरूले प्रेरणा पाउँछन्, यही भन्न खोज्नु?
2: अवश्य अवश्य, त्यसलाई जोडाउन त अवश्य प्रेरणा पाउँछन्, किनभने पहिला सुरु जोडिनु पर्यो, अरू जोडाउन हामी बुवामाहरूले ठुलाहरूले गर्नु पर्यो, हामीले अहिलेबाट नै सिकाउनु पर्छ।
1: हजुर, धेरै राम्रो कुरा भन्नुभयो पण्डितजी। र साथमा अर्को एउटा प्रश्न सोध्न चाहन्छु, घरमा पाठ पूजा गर्दा परिवारमा कस्तो प्रभाव पर्छ?
2: हजुर, अति राम्रो प्रभाव पर्छ। अगर त्यो घरमा दुख बिमारी छ भने, मैले त यति भन्न चाहन्छु कि अगर त्यसले श्रद्धा र भक्तिले गरेको छ भने, एउटा पूजा कसैले गर्यो, श्रद्धा

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत म अब शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मिडियम एपको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 29 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् भेटवार्ता कार्यक्रम। हिन्दू धर्ममा गोर्खाहरूको रीतिरिवाज र पूजापाठ शीर्षकमा विष्णु शर्माको

0: भक्तिले उसको घरमा बिमार छ, मैले त ग्यारेन्टी दिन्छु 7 दिनबाट लिएर 3 महिनाभित्रमा उसले अगर श्रद्धा भक्तिले त्यो काम गरेको छ,
1: विश्वासले गर्नु पर्छ है,
0: श्रद्धा भक्ति समस्त परिवारले।
1: अच्छा, कस्तो कस्तो कर्म गर्नुपर्छ, जस्तो कि घरमा एउटा बिरामी भएका छन् वा घरमा केही सुख भएको छैन, खालि दुःखै मात्र भएको छ, कसैको वा बेरोजगारी नै भइरहेको छ, कतैतिर सक्सेसफुल भएका छैन।
0: सबभन्दा पहिला त तपाईँले एउटा काम गर्नुपर्छ, जे हामीले भनिन्छ देउता भन्दा पितृ ठुलो भनिन्छ, यानि कि पिताहरू हाम्रो ठुलो
1: पूर्वजहरू,
0: अनि उहाँहरू ठुलो हाम्रो देउता भन्नु ठुलो किन भनिन्छ भनेपछि, जबसम्म हामीले पितृको आशीर्वाद पाइँदैन, लिन सकिँदैन, तबसम्म देउताले हामीलाई केही पनि दिनु हुँदैन। मान्नुहोस् मैले तपाईँको बच्चालाई एउटा टफी दिन चाहेको छु, तर तपाईँले के भन्नुहुन्छ, ओहो यसलाई टफी नदिनु, दाँत खराब छ यसको, यसलाई टफी नदिनुहोस्, म भगवान् तपाईँलाई ठुलो वर दिन खोजेको थिएँ, तपाईँको बुवाले नगर्नुहोस् यसलाई, यो नदिनुहोस्। यानि कि मेरो पूर्वजले पितृले सबभन्दा पहिला हामी हाम्रो पितृहरूलाई सम्झिनुपर्छ,
1: धेरै राम्रो,
0: पितृहरूलाई केही गर्नु, पितृलाई केही पनि चाहिन्न, उहाँहरूलाई हामीले अगर फलमूल दिएर खानुहुन्छ, यहाँ चढाएको चिज यहीँ रहन्छ, मिठाई प्रसाद चढाएको यहीँ रहन्छ, तर उहाँहरूले के पाउनुहुन्छ, जुत्तो हामीले श्रद्धाले उहाँलाई अर्पण गर्यौँ र उहाँहरूलाई एक लोटा जल सकिन्छ अर्पण गर, त्यति नै हो पितृहरूलाई।
1: यो कति दिनसम्म गर्नुपर्छ,
0: यो होइन, अगर मेरो पिता माता जिन्दा हुनुहुन्थ्यो भने मैले डेली उहाँहरूलाई बिहान उठेदेखिबाट लिएर राति सुत्न जानेसम्म मुख धुनीको जोगाडबाट लिएर दाँत ब्रस गर्नेबाट लिएर नुहाउने धुनीबाट लिएर कपडा लगाउनेबाट लिएर खानेपिनको हर चिज मैले हेर्नु पर्थ्यो, जस्तो म बच्चा बचपनमा मेरो बुवा आमाले मलाई गर्नुभयो,
1: हजुर
0: होइन, अहिले उहाँहरूलाई मैले गर्ने हो, त उहाँहरू आज हुनुहुन्न, उहाँहरूलाई मैले गर्न सक्दिनँ, अनि के गर्नुपर्छ भनेपछि उहाँहरूको नाममा रेगुलर हामीले एक लोटा जल चढाउन सकिन्छ, सूर्यलाई एक लोटा जल चढाउन सकिन्छ, हाम्रो संस्कृतिमा एकदम जरुरी छ बच्चाहरूलाई बिहान उठेर सूर्य नमस्कार गर्न र एक लोटा जल चढाउन सूर्यलाई, र पितृलाई एक लोटा जल दक्षिणपट्टिमा लगाएर यसो यो ग्यारेन्टी छ कि मैले भनेको नमान्नु होला, तपाईँले श्रद्धाले गरेर हेर्नुहोस्, तपाईँको त्यसको रिजल्ट रिसेन्ट पाउनुहुन्छ, एकदम तत्काल।
1: अच्छा, हजुरको यो धेरै राम्रो कुरो र राम्रो सुझाव दिनुभयो हाम्रा आकाशवाणीका श्रोताहरूलाई, वा श्रोताहरूले नि सुनेर धेरै यो हजुरको जुन विधि भन्नुभयो यसलाई अपनाउने छन् भन्ने हामी आशा गर्दछौँ। र सानो एउटा प्रश्न हजुरलाई सोध्न चाहन्छु कि गोर्खा समाजमा पुरानो रीतिरिवाज के हुन्, त्यो त हामीलाई थाहा छैन, र ती आज पनि किन महत्त्वपूर्ण छन्, तपाईँ हामीलाई यसो श्रोताले भन्नुहोस् त।
0: ती रीतिरिवाजहरू आज त्यस कारण महत्त्व छन् भनेपछि ती रीतिरिवाजहरूले हाम्रो समाजलाई बाँधेर राखेको हुन्छ,
1: हजुर हजुर,
0: एक आपससित एउटा साङ्लो जस्तो हुन्छ, एक आपसमा साङ्लो जोइन हुन्छ, त्यस्तै बाँधेर राखेको हुन्छ, आज त्यो हाम्रो समाजमा देख्न सकिँदैन, देख्न पाइँदैन, किन पाइँदैन भनेपछि, अब कहीँ मैले यस्तो व्यक्तिहरूको घरमा देख्छु हाम्रो गोर्खाली समाजमा, अब अलि हुनी खानी भएका छन्, ठुलो फ्ल्याटमा बसेका छन्, सिक्युरिटी पनि राखेका छन्, जान पनि मान्छे डराउँछन्, अनि म जस्तो मान्छेलाई पनि कसैले भन्छ ए पर्खिनु होला है, त्यहाँ जाँदा अलि सोचेर जानु होला है भन्छन् कि, गुरुजीहरूलाई पनि, गुरुजीहरू त्यहाँबाट जाँदैनन्, जब गुरुजीहरूको चरण त्यो घरमा पर्दैन भने त्यो घरमा कडो रोखमा आएर पनि त्यो सुखी हुँदैन, किन सुखी हुँदैन, कडो छ, त्यो कडो कसको लागि छ भनेपछि डक्टरको लागि छ, रेगुलर डक्टरकोमा जान परेको छ, डायलिसिस गर्नु परेको छ, इन्सुलिन लगाउनु परेको छ, अगर हामी त्यो पहिलाको संस्कृति हामी जोडेर रक्थ्यौँ, बिहान चाँडो उठ्ने, अहिले हाम्रो गाई बाख्रा छैनन्, घाँस काट्नु परेन, दुःख गर्नु, गोबर पेर्नु परेन, तर अहिले हामी अरू केही नगर्ने एकसँग यसो घुमेर हरेकको साफसफाइ गरेर अनि तुलसीको मुठमा यसो गएर दर्शन गर्ने, सूर्यलाई नमस्कार गर्ने, कोही गुरुजीहरू आउनुहुन्छ उहाँहरूलाई चाडबाडमा औँसी पुण्यु एकादशी हजुरहरू आउनुहोस् है मेरो दरवाजामा, र गुरुजीहरू जाँदाखेरि पनि उहाँहरूले पनि त्यस्तै गरेर सम्मान गर्नुभयो भने जब अनि बल्ल उहाँहरूको उन्नति हुनेछ, त्यसरी रुपियाँ पैसा धन सम्पत्तिले उन्नति गरेर डाक्टरलाई पैसा दिएर इन्सुलिन लगाएर शरीरमा डेलीको घोचेर डायलिसिस गरेर तिनको त्यति फाइदा हुँदैन, अगर हामी यो रीतिरिवाजमा चलेर गयौँ भने, मैले त यति भन्छु कि त्यसलाई न कहिले डायबेटिस हुन्छ, नौ तेल सर्दी का

0: ज्वरो लाग्छ किनभने सबैको आशिष पाएको हुन्छ गुरुजीहरूको आशिष पाएको हुन्छ चेलीबेटीहरूको आशिष पाएको हुन्छ हर चाडबाडमा चेलीबेटीहरूलाई घर बोलाउनुहोस् ज्वाइँ भान्जा भान्जी सबैलाई घर बोलाउनुहोस् उहाँहरूलाई चाहिँ नि तपाईँले राम्रोसित सत्कार गर्नुहोस् उहाँहरू पनि लाखौँ करोडपति हुन सक्नुहुन्छ तर तपाईँले सत्कार गरेको उहाँहरूले श्रद्धाले ग्रहण गर्नुभयो र तपाईँहरूलाई पनि त्यसै तपाईँको सासु ससुराले पनि त्यस्तै सत्कार गरेको एक आपसमा जब रोटेसन भइरहन्छ नि त्यसले गर्दाखेरि हामी संस्कारमा बसिन्छ र त्यो धर्मले गर्दाखेरि अवश्य किनभने पछि ठुलोले सानोलाई आशीर्वाद दिएको हुन्छ अरूलाई लाग्न पनि ग्रह दशा छ भने त्यो ग्रह दशा त्यो आशीर्वादले गरेर काटिन्छ।
1: अच्छा तपाईँले पण्डितजी राम्रो कुरो भन्नुभयो र रीतिरिवाजले समाजलाई एकताबद्ध पनि बनाउँछ र जोडेर पनि राख्छ भन्ने खालको कुरा भन्नुभयो तर आजका युवाले आफ्ना रीतिरिवाज कति अप्नाएका छन् र उनीहरूलाई कसरी जोड्न सकिन्छ यो हामीहरूको जुन पाठ पूजा वा रीतिनीति संस्कृतिमा उहाँले त अहिले बिर्सेर गएका छन् होइन बिर्सिसकेका छन् किनकि आजको इन्टरनेट जुग होइन डिजिटलाइजेसन भएको छ त त्यसले गर्दा आजका जुन अगाडिका परम्परागत पर्वहरू परम्परागत खानपानहरू परम्परागत जुन हामीहरूका पहिरनहरू यी सबलाई सबैले बिर्सेका छन् त त्यसमध्ये हामीले बेसी प्राधान्य दिएका छौँ हाम्रो यो पाठ पूजा यसलाई धेरै हामीले महत्त्व दिइरहेको छौँ आजको दिनहरूमा अरूले पनि दिएका छन् तर युवा पिँढीहरूलाई हामी यसमा कसरी लिएर आउन सकिन्छ
0: यसमा त युवा पिँढीहरूलाई लिउने पहिला सुरु योगबाट पनि लिन सकिन्छ
1: हजुर
0: किनभने आजको युवा पिँढीले सजिलो उपायले बोलाएर आउनु यता यसो गरौँ भनेर मान्दैनन् तर योग सेहतको बारेमा खुब ख्याल राख्छन् जिमजानी गर्छन् अनि योगको द्वारा पनि हामी ल्याउन सकिन्छ योगको द्वारा लिउँदाखेरि पनि योगमा पनि यस्तो सजिलो उपाय छ पहिला सुरु हाम्रो दिमागलाई एकाग्र चित्त बनाउन सकिन्छ अहिले हाम्रो दिमाग खुब भट्किरहेको हुन्छ मोबाइलमा एनी टाइम इन्टरनेटमा एनी टाइम भट्किरहेको हुन्छ अरू हामी सजिलो भइदिएको छौँ किनभने मोबाइलमा इन्टरनेटमा खोज्ने बित्तिकै त्यो चिज भेटेको छौँ जो कुरा मैले भन्दछु यो कुरा मोबाइलमा खोजे पनि सायद भेट्नुहुन्छ
1: अच्छा यसमै म एउटा विषयमा एउटा कुरा गर्न चाहन्छु कि आजका मानिसहरू जस्तो कि सबैजना जुन हाम्रो यातायातदेखि भएर धेरै समस्याहरूले घेरिएका हुन्छन् होइन लोकन्दा त्यसले गर्दा धेरै डिप्रेसनमा गएका हुन्छन् मानिसहरू होइन आजको यो जीवनशैलीमा राम्रो दिनहरू पार भएर जानको निमित्त बिहानदेखि उठेर कुन चाहिँ मन्त्रले गर्दा शरीरलाई एउटा ऊर्जा लाउँछ त्यस्तो खालको केही छ सुविधा
0: त्यस्तो खालको सुविधा त अब त्यही पहिला सुरु त श्रद्धा र भक्ति हुनु पर्यो
1: हजुर हजुर
0: पहिला सुरु श्रद्धा भक्ति हुनु पर्यो अनि उठ्ने बित्तिकै बिस्ताराबाट झर्नुभन्दा पहिला आफ्नो हत्केला श्रद्धा भक्ति हुनु पर्यो हत्केलामा कर्म देव सती लक्ष्मी कर्म मूल्य सरस्वती भनेर हामीले जो मन्त्र पाठ गरिन्छ ठिक त्यस्तै हामी लक्ष्मी सरस्वती नारायणलाई हातैमा सम्झिएर ल हे प्रभु यतिखेरसम्मको राम्रो दिन बितेको छ यो जो मेरो राम्रो दिन गएको छ यो दिन अझ राम्रो हुन्छ भने म फेरि हजुरको श्रीचरणमा प्रार्थना गर्दै म अब बिहान सुतेर उठेँ र अब म चरण पृथ्वीमा राख्दैछु हे पृथ्वी माता भनेर चरण अगर हामीले पृथ्वीलाई नै स्पर्श त्यो श्रद्धा र भक्ति भए मात्रै त्यति गरिन्छ अरू त्यति गर्ने मान्छेले मैले मतलब एउटा ग्यारेन्टी दिन सक्छु जो त्यो मान्छे घरबाट निस्केको पछि कहीँ पनि जान्छ त्यो सक्सेस भएन भने मलाई भन्नुहोला यसको मैले ग्यारेन्टी दिन सक्छु अनि घरबाट निस्किनु भन्दा पहिला बुवामालाई अगर बुवामा हुनुहुन्छ
1: भने
0: होइन भने अब बुवामाको फोटोमा भयो भने पनि ल है म मेरो ड्युटीमा जाँदैछु काममा जाँदैछु नोकरीमा जाँदैछु भरेमा आउँछु
1: सबै बाधा बेगिनी हराइदिनु होला भनेर
0: म माथि आशीर्वाद हजुरको
1: बनिरहोस् भनेपछि
0: आएपछि पनि त्यति गर्दा
1: भन्दछन् पितृमातृ नै धरतीका भगवान भनेर भन्दछन् यो कुरो सत्य हो भन्ने कुरा हजुरले पनि आज भनिदिनु भयो हाम्रो श्रोताहरूले सुनिरहेका छन् होला धेरै आनन्दित पनि भएको छ उहाँहरूले नै आउने दिनहरूमा कसरी के गर्न सकिन्छ भन्ने कुरा हजुरले गर्दा उहाँहरूले जानकारी पाउनु भएको छ र अन्तमा म श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँले
0: अन्तमा
1: कार्यक्रमको अन्तिमतिर आइरहेको छौँ
0: कार्यक्रमको अन्तिमतिर मैले सिर्फ श्रोताहरूले सुन्दै हुनुहुन्छ यस्तो कुराहरू सुन्नको लागि गुवा